सर्व पालक सर्व कालक सर्व को पुनकाल जत्र तत्र विराज ही अवतूत रूप रसाल नाम ठाम न जात जाकर रूप रंग न रेख आद पुरख उदार मूरत जौन आद अशेख देश और न पेश जाकर रूप रेख न राग जत्र तत्र दिशा विशा हुए फैलु अनुराग नाम काम हीन पेकत तामु न जाहि सर्वमान सर्वत्र मान सदै मान ताहि एक मूर्त अनेक दर्शन कीन रूप अनेक खेल खेल खेल खेल अनंत को फिर एक देव भेव न जानी जे बेद और कतेब रूप रंग न जात पात सो जानी के जेब तात मात न जात जाकर जन्म मरण बहीन चक्र बकर फिरे चतर चक मान ही पुरतीन लोक चौदह के विकह जग जापी जे जाप आद देवनाद मूरत थाप्यो सबै जे थाप परम रूप नीत मूर्त पूर्ण पुरख अपार सर्व विश्व रच्यो स्वयं भव गण भंजन हार कालहीन कला संयुक्त अकाल पुरख देश धर्म धाम सो भरम रहत अभूत अलख भेष अंगराग न रंग जाकै जात पात न नाम गर्भ गंजन दुष्ट भंजन मुख दाय काम आप रूप अमित अनुस्तते पुरख अवधूत गर्भ गंजन सर्व भंजन आद रूप सूत अंगहीन भंग नात्मिक पुरख पार सर्व लायक सर्व कायक सर्व को प्रतपार सर्व गंता सर्व हंता सर्व तेन भेद सर्व शास्त्र न जानहि जे रूप रंग रेख परम वेद प्राण जाकै नित भाखत नित कोट सिमृत प्राण शास्त्र नया वही व चित माद पार छंत्व प्रसाद गुणगन उदार महमाया पार असन भंग उपमा नंगन भव प्रकाश निश्चिन्ना नासा जान बाहु सहन साहु राजन राजपानन पान देवान देवपमा महान इंद्रन इंद्र बालन बाल रंकान रंकालन कालन पूतंगा पांगत मित पार गुणगन उदार मुनगन प्रणाम निर्भय निकामत दुत प्रचंड मित गत खंडालिश्य कर्म दृश्य धर्म सर्व परना ड्यांडन बाड्य चाचरी चंत्व प्रसाद गोविंदे मुकंदे उदारे अपारे हरियंग करियंग निर्णामे अकामे भुजंग प्रयाचंद चतुर्चक्र कर्ता चतुर्चक्र हर्ता चतुर्चक्र दाने चतुर्चक्र जाने चतुर्चक्र वर्ती चतुर्चक्र परती चतुर्चक्र पाले चतुर्चक्र काले चतुर्चक्र पासे चतुर्चक्र वासे चतुर्चक्र मान्य चतुर्चक्र दान्य चाचरी छंदन सत्रण मित्रण परमग्न पितरण कर्मग्न काय जन्मंग जायन चित्रण मित्र परे है पवित्र प्रतिश अधिश अदृश्य कृश्य भगवती छन्व प्रसाद कथते किया चिज दिशय किया पिज पेशय किया गंज कर्मय किया पंज परमय किया पिजलो कह के आदित सो कह के अवतूत बरने के विभूत करने के राजंग प्रभा के धर्मंग तुझा है किया सुख बरने के सर्व अपरण के जगतंग कृति है के छत्रंग छत्री है के बर्मंग स्वरूप है के अनुभव अनुप है के आदिदेव है के आप अभिव है के चित्रंग वहीन है के कह अधीन है के रोजी रजा कह रही मैं रिहा कह के पाक वे है के गै भूल गै वे के फूल गुना है के साहन सा है के कारण कुनिंद है के रोजी देहांत है के राजुक रही मैं के कर्मंग करीम है के सर्वंग कली है के सर्वंग दली है के सर्वत्र मान्य है के सर्वत्र दान्य है कि सर्वत्र गौण है कि सर्वत्र पौण है कि सर्वत्र दिश है कि सर्वत्र पीस है कि सर्वत्र राज्य है कि सर्वत्र साज्य है कि सर्वत्र दीन है कि सर्वत्र लीन है कि सर्वत्र जाहु कि सर्वत्र पाहु कि सर्वत्र दिश है कि सर्वत्र पीस है कि सर्वत्र काल है कि सर्वत्र पाल है कि सर्वत्र हंता कि सर्वत्र गंता कि सर्वत्र पेखी कि सर्वत्र पेखी कि सर्वत्र काज्य कि सर्वत्र राज्य कि सर्वत्र सुख है कि सर्वत्र भूख है कि सर्वत्र त्राण है कि सर्वत्र प्राण है कि सर्वत्र देश है कि सर्वत्र पेश है कि सर्वत्र मान्य है सदैव प्रधान्य है कि सर्वत्र जाप्य है कि सर्वत्र थाप्य है कि सर्वत्र पान्य है कि सर्वत्र मान्य है के सर्वत्र इंद्र है के सर्वत्र चंद्र है के सर्वं कलिमे के परम फहिमे के आकल अलामे के साहिब कलामे के हुस्नल वजू है तमामुल रुजू है हमेशल सलामे सलीकत मुदामे गनीमुल शिकस्त है गरीबुल परस्त है बिलंदुल मकान है जमीनुल जमान है
تمیزول تمام محرز والنیدان ہے حریف العظیم محرز آئے کی یقین ہے انیکل ترنگ ہیں اپید ہیں اپنگ ہیں عزیز النواد ہیں گنی ملک راج ہیں نرکت سروپ ہیں ترمکت بیپوت ہیں پربکت پربا ہیں سجگت صدا ہیں سدیونگ سروپ ہیں اپیدی انوپ ہیں سمستو پراج ہیں صدا سروساج ہیں سمست السلام ہیں سدیو الوکام ہیں نرباد سروپ ہیں اگاد ہیں انوپ ہیں اوانگاد روپے اناد سروپے اننگی انامی ترپنگی ترکامی تربرگنگ تربادے اگنجی اگادے سبنگ سرپاگے سو سربان اراغے ترپگت سروپے چھج ہیں چوت ہیں کہ نرکنگ پرناس ہیں پرتول پرواس ہیں نرکت پربا ہیں سدیونگ صدا ہیں بیپگت سروپے پرجگت انوپے نرکت صدا ہیں بیپگت پربا ہیں انکت سروپے پرجگت انوپے چاچری چند اپانگ ہیں انانگ ہیں اپیک ہیں الیک ہیں پرم ہیں اکرم ہیں اناد ہیں جگاد ہیں اجے ابے ہیں پوت ہیں اتوت ہیں اناس ہیں اداس ہیں تند ہیں بند ہیں بھگت ہیں برکت ہیں اناس ہیں پرکاش ہیں نچنت ہیں سنت ہیں الیک ہیں دیکھ ہیں الیک ہیں اپیک ہیں اٹا ہیں گاہ ہیں سمب ہیں غم ہیں نین ہیں اناد ہیں نت ہیں سنت ہیں اجاد ہیں اجاد ہیں چرپٹ چھنتو پرساد سربنگ ہنتا سربنگ انتا سربنگ کھیاتا سربنگ گیاتا سربنگ ہرتا سربنگ کرتا سربنگ پرانم سربنگ ترانم سربنگ کرمنگ سربنگ ترمنگ سربنگ جکتا سربنگ مکتا رساول چنتو پرساد نمو نرک ناسے سدیونگ پرکاسے اننگنگ سروپے اپنگنگ بے پوتے پرماتنگ پرماتے سدا سرب ساتے اگاد سروپے نرباد بے پوتے اننگی نامے ترپنگی ترکامے نرپنگی سروپے سربنگی انوپے نہ پوتر نہ پتر نہ ستر نہ متر نہ تات نہ مات نہ جات نہ پات نرساکم سریک امتو امیک سدیونگ پربا ہے اجے ہے اجا ہے بھگوتی چنتو پرساد کہ ظاہر ظہور ہیں کہ حاضر حضور ہیں ہمیں سلسلہ میں سمست الکلام ہے کہ صاحب دماغ ہیں کہ حسن چراغ ہیں کہ کامل کریم ہے کہ رازق رحیم ہے کہ روزی دہند ہے کہ رازق رہند ہے کریم الکمال ہے کہ حسن الجمال ہے غنی ملک راج ہے غریب النواز ہیں عریف السکن ہے حراس الفکن ہے کلنکنگ پرناس ہے سمست النواس ہے اگنج الغنیم ہے رجائک رحیم ہے سمست الجباں ہے کہ صاحب کرا ہے کہ نرکنگ پرناس ہے بحث النواس ہے کہ سرب الغوان ہے ہمیس الروان ہے تمام التمیج ہے سمست العزیز ہے پرم پرمیش ہیں سمست الحدیث ہیں حدیث الالیک ہیں حمیث الفیک ہیں زمین الزما ہیں عمیق الاما ہیں کریم الکمال ہے کہ ضرورت زمال ہے کہ اچلنگ پرکاش ہے کہ متو سباس ہے کہ عجب سروپ ہے کہ متو وبھوت ہے کہ امتو پسا ہے کہ آتم پربھا ہے کہ اچلنگ انگ ہے کہ متو اپنگ ہے مت پار چنتو پرساد من من پرنام گن گن مدام اربر اگنج ہر نر پر پنج انگن پرنام من من سلام ہر نر اکھنڈ برنر امنڈ ون پوناس من من پرکاش گنگن پرنام جل تھل مدام انچج انگ آسن اپنگ اپما پار گت متو دار جل تھل امنڈ دس وس اپنڈ جل تھل مہنت دس وس بےنت ون پوناس تریتر تراس آ جان باہو اک سداہ اوکاراد کتنی اناد کھل کھنڈ کے آل گربر اکال کر کر پرنام چت چرن نام انچج گات اجج نہ بات انچنج گات ان رنج بات ان ٹوٹ پنڈار ان ڈٹ اپار آڈیٹ کرم ات ٹیٹ کرم ان برن انت داتا مہنت ہر بول منا چنتو پرساد کرنالیا ہے ارکالیا ہے کھل کھنڈن ہے مہمنڈن ہے جگتےشور ہیں پرمیشور ہیں کل کارن ہیں سرب وارن ہیں ترت کے ترن ہیں جگ کے کرن من مانیا ہیں جگ جانیا ہیں سربنگ پر ہیں سربنگ کر ہیں سرپاسیا ہیں سربناسیا ہیں کرونا کر ہیں بسوم پر ہیں سربیشور ہیں جگتےشور ہیں برہمنڈس ہیں کل کھنڈ سے پرتے پر ہیں کرونا کر ہیں جپا جپ ہیں تپا تپ ہیں اکرتا کرت امرتا امرت امرتا امرت کرونا کرت اکرتا کرت ترنی ترت متیشور ہیں پرمیشور ہیں اکرتا کرت امرتا امرت اجبا کرت امرتا امرت ہے نر نائک ہیں کلکائک ہیں وسوم پر ہیں کرنالیہ ہیں نرپ نائک ہیں سرپائک ہے پو پنجن ہے ارگنجن ہے رپتاپن ہے جپ جاپن ہے اکلنکرت سرباکرت ہے
हरता हर है, अकलंकृत है, सर्वाकृत है, कर्ता कर है, हरता हर है, परमात्म है, सर्वात्म है, आत्म बस है, जस की जस है, भुजंग प्रया छंद। नमो सूर्य सूर्ये, नमो चंद्र चंद्रे, नमो राज राजे, नमो इंद्र इंद्रे, नमो अंधकारे, नमो तेज तेजे, नमो वृंद वृंदे, नमो बीज बीजे, नमो रासंग तांसंग सात रूपे, नमो परम तत्तंग तत्तंग स्वरूपे, नमो जोग जोगे, नमो ज्ञान ज्ञाने, नमो मंत्र मंत्रे, नमो ध्यान ध्याने, नमो युद्ध युद्धे, नमो ज्ञान ज्ञाने, नमो पूज पूजे, नमो पान पाने, नमो कलह कर्ता, नमो शांत रूपे, नमो इंद्र इंद्रे अनादं विभूते, कलंकार रूपे, अलंकार अलंके, नमो आस आसे, नमो बांक बंके, अपंगी स्वरूपे, अनंगी अनामे, त्रिपंगी त्रिकाले, अनंगी अकामे, कचरी चंद, अजय अलय अपय अभय अपू अजु अनास कासु अगंज अपंज अलख अपक अकाल दयाल अलेख अपेख अनाम अकाम अगा अटाह अनाथ्य प्रमाथ्य अजुनि अमो निनारागे नरंगे न रागे न रंगे न रूपे न रेखे अकर्मंग परमंग गंजे अलेखे भुजंग प्रया छंद। नमस्तुल परनामे समस्तुल परनासी अगंजुल अनामे समस्तुल निवासी निरकामंग वेपूते समस्तुल स्वरूपे कुकर्मंग परनासी सुधर्मंग वेपूते सदा सचदानंद सत्रंग परनासी करिमुल कुनिंदा समस्तुल निवासी अजाय वेपूते गजाय गनिमे हरियं करियं करिमुल रहीमे चत्र चक्रवर्ती चत्र चक्र भुगते सोयम पव सुभंग सर्वदा सर्व जुगते दुकालं परनासी दयालं स्वरूपे सदा अंग संगे अपंगं विपूते दुकालं परनासी दयालं स्वरूपे सदा अंग संगे अपंगं विपूते। वाहिगुरु जी का खालसा, वाहिगुरु जी की फतेह। एक ओंकार सतगुर प्रसाद पातशाही दसवीं त्वय प्रसाद सवैये श्रावक शुद्ध समूह सिद्धांत के देख फिरयो कर जोग जति के सूर सुरार्दन शुद्ध सुदात एक संत समूह अनेक मति के सारे देश को देख रहे हो मात को न देखित प्राणपति के श्री भगवान की पाए कृपा हुते एक रति बिन एक रति के मातिम तंग जरे जर संग अनूपो तंग सुरंग सुवारे कोट तुरंग कुरंग से कूदत पौन के गौन को जात निवारे भारी पुजान के भूप भली बिद न्यावत शीस न जात विचारे एते भये तो कहा भय भूपत अंत को नांगे पाए पधारे जीत विरह सब देश दिशान को बाजत ढोल मृदंग नगारे गुंजत गूढ़ गजान के सुंदर हिंसत ही है राज हजारे भूत भविख भवान के भूपत कौन गने नहीं जात बिचारे श्रीपत श्री भगवान भजे बिन अंत कवंत के ताम सिधारे तीर्थ नान दया दमदान सुसंजम नेम अनेक वसिख है वेद पुराण कतेब कुरान जमीन जुमान सुबान के पिक है पौन आहार जति जतार सब सुविचार हजार के दिख है श्री भगवान भजे बिन भूपत एक रति बिन एक न लिख है शुद्ध सिपाह दुरंत दुबाह सुशासना दुर्जान दलेंगे भारी गुमान भरे मन में कर पर्वत पंख हले न हलेंगे तोर रीन मरोर मुसन मातिम तंगन मान मलेंगे श्रीपा श्री भगवान कृपा बिन त्याग जहान निदान चलेंगे वीर पार बड़े बरियार अपचार है सार की तार पछैया तोर देश मलिंद मुसन माते ज्ञान के मान मलैया गाड़े गड़ान के तोड़न हार सो बत नहीं चकचार लवैया साहिब श्री सबको सिर नायक जाचक नेक सुवेक दिवैया दानव देव पनिंद निशाचर भूत भविख भवान जपेंगे जीव जिते जल में थल में पल ही पल में सब थाप तपेंगे पुन पर तापन बाढ़ जैत धुन पापन के भो पुंज कपेंगे साध समूह प्रसन्न फिर जग सत्र सवै अवलोक चपेंगे मानव इंद्र गजेंद्र निराधव जोन त्रलोक को राज करेंगे कोटि स्नान गजादिक दान अनेक सुअंबर साज भरेंगे
ब्रह्म हे सर्वे संसची पतंत पसे जम फास परेंगे जे नर श्री पत के प्रस हैं पग ते नर फेर न देह तरेंगे कहा भयो जो दो लोचन मूंद के बैठ रहे हो बक ध्यान लगायो नाथ क्रियोलिय सात समुन्द्रन लोक गयो परलोक गवायो बास कियो बख्यान सुबैठ के ऐसे ही ऐसे सुबह सुबितायो साच कहूं सुन ले सबह जिन प्रेम कियो तिन्ही प्रपायो काहू लै पाहन पूज धरियो सिर काहू लै लिंग गरे लटकायो काहू लख्यो हर वाची दिशा मह काहू पचा को शीस निवायो को बतान को पूजत है पस को मृतान को पूजन तायो कूर क्रिया और जो सब ही जग श्री भगवान को भेद न पायो को बतान को पूजत है पस को मृतान को पूजन तायो कूर क्रिया और जो सब ही जग श्री भगवान को भेद न पायो वाहे गुरु जी का खालसा वाहे गुरु जी की फतेह एक ओंकार श्री वाहे गुरु जी की फतेह पातशाही दसवीं कबियो बाच बेनती चौपाई हमरी करो हाथ दै रक्षा पूर्ण हुए चित की इच्छा तब चरणन मन रहे हमारा अपना जान करो प्रतपारा हमरे दुष्ट सबै तुम काबू आप हाथ दै मुहे बचावहु सुखी बसै मोरो परवारा सेवक सिख सबै करतारा मूर अच्छा निज कर दै करिय सब बैरन को आसुंगरिय पूर्ण हुए हमारी आसा तूर भजन की रह प्यासा तुम्हें चाड़ कोई अवर न त्याऊं जो बर चाहूं सु तुम ते पाऊं सेवक सिख हमारे तारी है चुन चुन सत्र हमारे मारी है आप हाथ दै मुझे उबरी है मरण काल का त्रास निवरी है पूजो सदा हमारे पच्छा श्री अस तुझ जू करे हो रक्षा राख ले हो मोहे राखन हारे साहिब संत सहाय प्यारे दीन बन दुष्टन के हंता तुम हो पुरी चतुर्दशकंता काल पाए ब्रह्मा बाप तरा काल पाए शिव जू अवतरा काल पाए कर विषण प्रकाशा सकल काल का किया तमासा जवन काल जोगी शिव कियो वेद राज ब्रह्मा जू थियो जवन काल सब जगत जवन काल सब लोक सवारा नमस्कार है ताहे हमारा जवन काल सब जगत बनायो देव दै जच्छन उपजायो आदिंत एक अवतारा सोई गुरु समझियो हमारा नमस्कार तिसी को हमारी सकल प्रजा जिन आप सुवारी शिव कन को सब गुण सुख दियो सतरन को पल मोह बद कियो कट कट के अंतर की जानत भले बुरे की पीर पहचानत चीटी ते कुंचर स्थूला सब पर कृपा दृष्ट कर फूला संतन दुख पाए ते दुखी सुख पाए साधन के सुखी एक एक की पीर पहचानै कट कट के पट पट की जानै जब उदकर्क करा कर तारा प्रजा तर तब देह अपारा जब आकर्क करत हो कब हूँ तुम मैं मिलत देह तर सब हूँ जेते बदन श्रेष्ठ सब तार है आप अपनी बूझू चार है तुम सब ही तेरत निरालम जानत वेद भेद अर आलम निरंकार निर्विकार निर्लंब आद नील नाद संब ताका मूढ़ उचारत भेदा जाको पावत वेदा ताकौ कृपान अनुमानत महामूड कछ भेद न जानत महादेव को कहत सदा शिव निरंकार का चीनत न भेव आप अपनी बुद्ध है जीती वर्णत भिन्न भिन्न तुह तीती तुमरा लखाना जाय पसारा के विद सजा प्रथम संसार एक रूप अनु स्वरूपा रंग भयो राव कई भूपांड जेर से तजकीनी उत्पुज कान बहुर रच दीनी कहूं फूल राजा हवे बैठा कहूं सिमट पै संकरी कैठा सिगरी श्रेष्ठ दिखाए अचम भावा जुगा स्वरूप सोयम भावा बरछा मेरी तुम करो सिखो बार सिख संगरो दुष्ट जिते उठूत उत्पाता सकल मलेश करो रण काता जे अस तुझ तब सरनी परे तिनके दुष्ट दुख तवै मरे पुरख जमन पग परे त्यारे तिनके तुम संकट सब टारे जो कल को एक बार ते है ताके काल निकट नह है रक्षा हुई ताहि सब काला दुष्ट अरिष्ट रह तत्काला कृपा दृष्टन जाहि निहरि हो ताकि ताप तनक मैं हरि हो रिद्ध सिद्ध कर्म सब हुई दुष्ट छाछ विसकै न कोई एक बार जिन तुम्हें संभारा काल फास्ते ताहि उबारा
जिनर नाम तिहारु कहा दारिद दुष्ट दुख तेरा कड़केत मैं शरण तिहारी आप दलिहु बारी सर्व ठावर मोहो सहाई दुष्ट दुख ते लिहु बिचाय कृपा करी हम पर जग माता ग्रंथ करा पूर्ण सुब्राता किल विक सकल देह को हरता दुष्ट दुखिन पूछय करता श्री अस्तो जप भय दयाला पूर्ण करा ग्रंथ तत्काला मन वांछित फल पावै सोई दुख न तिसै व्यापत कोई अड़िल सुनै गुंग जो याहे सुरस न पावै सुनै मूढ़ चित लाय चतुरता आवै दुख दर्द भौ निकल न तिन नरके रहै ओ जो या की एक बार चौपाई को कहे चौपाई संबत सत्रह सहस पुनी जय अर्ध सहस पुन तीन कही जय पात्र सुदिष्ट मी रवारा तीर स्तद्रव ग्रंथ सुधारा सोईया पाई गहे जब ते तुम रे तब ते कुआंक तरे नहीं आने हो राम रहीम पुराण कुरान अनेक कह मत एक न मान्यो सिमृत शास्त्र वेद सब है वो भेद कह अमेक न जान्यो श्री सुपान कृपा तुमरी कर मैं न कहूँ सब तो हे बखान्यो दोहरा सगल द्वार